0: बाहेखे बलंनि मुइ बलं रत्न रम आबुनारकै जों ककलाम खोनालायि दङ दुखनि बिसिं रेमनि बेचेपनि दुखखा दुख यामसुं दुख यामसुं बाय दुख गपला आबो थनमानि रायदा हंखे एबा थनमानि फन्दि हंखे कायसानो आबनो दुख गपला बाय दुख यामसुंनि आसक गोबां मा फेरलाय मुंतकरि फियाबा किसीसा फेरलायमानि आबो हंखे दुख गपलाखे बाहान बिसिंग हाबै थांगो दे दुख यामसुं हंखेबा बाहान बिसिंग हाबिया यामसुं रुमा हायखे सुखजाकदै ओंगो मुइ बलंरक लाइसुमानि लामो दुख यामसुं थनै तनिगो आयांती मुइ बलंरक थांखा हंखे दुख केपलेउइ खाबाग एबा बखाव सुखजाकदै ओंगै थुयो एबा आमतिखेनो दुख यामसुं बाय बलंनि माल माता रक्न एबा मुइ बलं रक्न रमै मानो आव रांसाकनि दाखु बखु खुनरग जतन कबगो नरक गोरोङि मानो ककदुखनि बिसिंते नरकनि बागै तिनिनि सालकामा बान्दानि जिनि रायदाव आगिनि सिरि सिरिनि रायदाव खबजाक दुख ङ्याखेबा रमदि मुइ बलं रक्न रमनानि फन्दि आबरक्न रगि जों ककलाम सालाय दङ आब्नो कारिबो मुइ बलं रक्न रममानि रेमथाम बेचेपनि तेकेसा फन्दि दङ आबंखा खै खै बाहेखे थन आबंखा मुइ बलं रक लाइसुमानि लामदांग एबा लामागो वा रुजा कतरमानो खैफुं सिनामै दोखै एबा सर्दुक बाय खै थनै तनिव एबा खै थनै रुव आयांतै मुइ बलं रक फायखाय खै केपलेउइ ततराव दुमजाकतै ओंगै ततरा कसरै थैय आव मुइतुमानारोगथाय हायनहाय जों मुइ बलं रमनानि फन्दि एबा रायदाव खै ओंखा रेमथाम बेचेपनि सानानि थांखा होनखे खै रुयबो बलंनि मुइ रक्नो एबा मुइ बलं रक्नो रमै मानो मुइ बलं रक्नि लाइसुमानि लामागो वा रोजा कतर मानो खैफुं सिनामै दोखै एबा सर्दुक बाय खै थनै रुव आयांतै मुइ बलं रक फायखा होनखे खै केपलेउइ ततराव दुमजाकतै ओंगै ततरा कसरै थैय आव खोनायदंनाय रांसाकनि दाखु बखु नरक दादाक सिदा ककदुगो गोरोङै मानो ककदुग नाम्बार 2326253 हायनो हायखिदिंगै साफिरानो 232253 हेलो हेलो हेलो हेलो
1: हेलो फोन काहामबाय
0: बेलाय बेलाय खेनो फोन काहामबाय बाहाय दं सागादि
1: बलंनि
0: तंजाव ना आव काहाम गोरों तंना बाय सिकक काहाम गोरों तंथुन गोदोग मा जरा कक मा साया आंखादों बाय हायसे ना हामानो किसा जुदाङै दंखा किसा मोखै रक गोबां जादि लेना उइ दं दि दै गोबां नों दि हामनाय आव आव आव आव आव हामानो द सादि बाय नोंले मुइ बलं रक्न मादा मा रम खा सागरा दि
1: ลังกันออกคิกลารงนงดงหาตาอ้าวๆอัปรุรอก็อันนี้ตาบราอืมตบอกคือถอนไอ้จับละอืมอืมๆบลองนี่มาในรงเนาะอ้าวๆอ้าวยังหมอดําไกลริค่ะหังไกลอืมหมอดําบ่าริวยังมะทันได้ไผจับไปอยู่ซ้ําแน่เนาะอืมกะมะทันได้บ่ต่อลามาตึซะสิหินละมะทันได้จ้อไผสิน่ะ
0: বনো রম না নি বেলায় কলাইতা না
1: বজায়